0: श्रीनगर है। खबरों के बुलेटिन के साथ मैं संजीव कुमार। पहले अहम खबरों की सुर्खियां। सदर जमहूरिया के हाथों दूसरे मरहले के तहत 2026 के पदम एजाजात तफवीज। अवार्ड याफ्तगान में जम्मू कश्मीर के ब्रिजलाल भट्ट भी शामिल। वजीर आजम ने अफसरों को अपनी ताजा दम सोच और जोश खरोश से विकसित भारत 2047 का ख्वाब पूरा करने में अपना रोल अदा करने की दी सलाह। कौमी ई खदमात की फराहमी में जम्मू कश्मीर अव्वल नंबर पर। लेफ्टिनेंट गवर्नर ने SKICC में सेवा से समृद्धि वर्कशॉप से किया खिताब। और राबिता प्रोजेक्टों की पूरे मियार के साथ बरवक्त तकमील यकीनी बनाने पर वजीर आला का जोर। अब पेश है खबरों की तफसील। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज शाम राष्ट्रपति भवन नई दिल्ली में दूसरे मरहले के तहत साल 2026 के पदम एजाजात तफवीज किए। आज की तकरीब में मजमू तौर पर 65 पदम एजाजात तकसीम किए गए, जिनमें 2 पदम विभूषण, 7 पदम भूषण और 56 पदमश्री एजाजात शामिल हैं। दूसरे मरहले में ये अवार्ड पाने वालों में जम्मू कश्मीर से ताल्लुक रखने वाले ब्रिजलाल भट्ट भी शामिल हैं, जिन्हें ये अवार्ड सामाजिक खिदमत की अंजामदेही के सिले में दिया गया। इस मौके पर सदर जमहूरिया ने पदम एजाजात हासिल करने वाले सभी मुअज्जज शख्सियात को मुबारकबाद पेश करते हुए उनके तई नेक ख्वाहिशात का इजहार किया। द्रौपदी मुर्मू ने उन्हें अपने अपने शोबों में बेहतर से बेहतर काम जारी रखने की सलाह दी। नायब सदर जमहूरिया CP राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने डॉक्टर श्यामा प्रसाद मुखर्जी को उनके शहीदी दिवस पर खराज अकीदत पेश करते हुए उन्हें एक नामवर माहिर तालीम, मुजाहिद आजादी और दूर अंदेश रहनुमा करार दिया है। PM ने एक सोशल मीडिया पोस्ट में कहा कि डॉक्टर श्यामा प्रसाद मुखर्जी की कुर्बानी हमारी इज्तिमाई यादाश्त में महफूज है और हम उनके ख्वाबों का भारत तामीर करने के लिए पुरअज़्म हैं। वजीर दाखिला अमित शाह ने भी डॉक्टर श्यामा प्रसाद मुखर्जी को उनकी बरसी पर खराज अकीदत अदा करते हुए कहा कि दफा 370 की मनसूखी से उनके नजरिए की तकमील हुई है। नई दिल्ली में आनजानी की बरसी के ताल्लुक से मुनाकिदा एक तकरीब से खिताब करते हुए अमित शाह ने कहा कि डॉक्टर श्यामा प्रसाद मुखर्जी ने मुल्क के इतिहाद और सालमियत की खातिर अपनी जान का नजराना पेश किया। इधर प्रदेश BJP की तरफ से भी डॉक्टर श्यामा प्रसाद मुखर्जी की खिदमत को याद करते हुए उन्हें शानदार खराज अकीदत अदा किया गया। इस सिलसिले में टाइगर हॉल श्रीनगर में मुनाकिदा एक तकरीब पर प्रदेश BJP सदर सत शर्मा, कौमी जनरल सेक्रेटरी तरुण चुग और जम्मू कश्मीर वक्फ बोर्ड की चेयरपर्सन डॉक्टर दरकशान द्राबी ने आनजहानी को शानदार खराज अकीदत अदा किया। आनजहानी के बलिदान दिवस के सिलसिले में BJP की तरफ से जम्मू और कश्मीर दोनों खित्तों में कई मकामात पर प्रोग्राम मुनक्कद किए गए। वजीर आजम नरेंद्र मोदी ने अफसरों पर जोर दिया है कि वो अपनी ताजा दम सोच और जोश खरोश से विकसित भारत 2047 के ख्वाब को पूरा करने में अपना किरदार अदा करें। आज 2024 बैच के 183 जेर तरबियत IAS अफसरों के साथ मुलाकात के दौरान वजीर आजम ने इन अफसरों पर जोर दिया कि वो अपने आप को कौम की तामीर के लिए वक्फ करते हुए इख्तरा और लोगों पर मरकूज गवर्नेंस के हुकूमत के नजरिए को तकवियत बख्शें। हुक्मरानी में डिजिटल गवर्नेंस, आर्टिफिशियल इंटेलिजेंस और टेक्नोलॉजी के रोल को उजागर करते हुए वजीर आजम ने कहा कि गुज़श्ता एक दहाई के दौरान भारत में गवर्नेंस निज़ाम में इनकलाबी तब्दीलियां हुई हैं। इन अफसरों ने फील्ड ट्रेनिंग और मुख्तलिफ वजारतों के साथ मुंसलिक रहने से मुतालिक अपने तजुर्बात बयान किए। भारत ने अमरीका और ईरान के दरमियान तय पाई मफाहमती यादाश्त का खैर मकदम किया है। नई दिल्ली में ब्रिक्स ममालिक के कौमी सलामती के मशीरों के 16वें इजलास से खिताब करते हुए कौमी सलामती के मशीर अजीत दवाल ने आबनाए हरमज के खुलने का खैर मकदम करते हुए कहा कि इससे सप्लाई चेन में हायल रुकावटें दूर होंगी।
1: India welcomes the MOU reached between the US and Iran. We have got cautious optimism and we hope that it will work. It will help energy security. Opening of the Strait of Hormuz is a very welcome development. It will remove supply chain bottlenecks and many of the shortages in the field of, say, fertilizers and chemicals, etc., will be met with. And the freedom of navigation that will be available to the countries in the region and beyond probably will also greatly improve our economic prosperity.
0: इसी दौरान अमेरिका और ईरान के दरमियान स्विट्जरलैंड में हुए मुजाकरात के बाद खाम तेल की आलमी कीमतों में आज नुमाया कमी देखी गई। रसद में मुमकिन रुकावटों के खदशात कम होने और ईरान से तेल की बरामदात में इजाफे की उम्मीद पैदा होने के बायस खाम तेल की कीमतें 3% तक गिर गई। لیفٹیننٹ گورنر منوج سنہا نے کہا ہے کہ وزیر اعظم نریندر مودی کی سربراہی میں جموں کشمیر میں گورننس کا نظام گزشتہ چند برسوں کے دوران انقلابی تبدیلیوں سے گزرا ہے۔ ایس کے آئی سی سی سری نگر میں پنچایتی راج وزارت اور جموں کشمیر انتظامیہ کے باہمی اشتراک سے منعقدہ ورکشاپ سیوا سے سمرودھی سے خطاب کرتے ہوئے منوج سنہا نے کہا کہ سال 2020 میں محض 35 خدمات آن لائن دستیاب تھیں، جبکہ 2023 میں ان کی تعداد 1100 تک پہنچ گئی، اور اس طرح سے جموں کشمیر نے نیشنل ای سروس ڈیلیوری رینکنگ میں پہلا نمبر حاصل کیا۔ لیفٹیننٹ گورنر نے کہا کہ بلاک دیوس اور بیک ٹو ویلیج جیسی مہمات سے انتظامیہ عام لوگوں کی دہلیز پر پہنچ گئی۔
2: ڈیجیٹل بنیادی ڈھانچہ پنچایتوں تک پہنچے، دھیرے دھیرے وہ پرگتی آگے بڑھی، اور میں کہہ سکتا ہوں کہ ناگرک سیوائیں ہوں یا سماجک کلیان سے سمبندھت کوئی وشے ہو، ٹیکنالوجی کے اپیوگ سے جس پربھاوی ڈھنگ سے وہ لوگوں تک پہنچایا جا سکتا ہے، میں سمجھتا ہوں کہ شاید دوسری کوئی ویوستھا اتنی کارگر نہیں ہوگی۔ 3 برس میں مجھے یاد ہے 1100 سے زیادہ سیوائیں یہاں لوگوں کو ملنے لگی تھی، اور انیک بڑے راجیوں کو جموں کشمیر نے پیچھے چھوڑ دیا تھا۔ ای سروس ڈیلیوری کی رینکنگ میں نمبر 1 جموں کشمیر ہو گیا، مدھیہ پردیش کو پیچھے چھوڑ کر۔ سامانیہ ناگرک کی سویدھا کے لیے بلاک دیوس، تھانہ دیوس، بیک ٹو ویلیج، ایسے انیک کارکرم پرارمب ہوئے تھے جس سے عام آدمی کو سہولیت ہو سکے، اس کی سنوائی ہو سکے۔
0: اسی دوران لیفٹیننٹ گورنر نے آج سری نگر میں ایک اعلیٰ سطح میٹنگ کے دوران محرم تقریبات کے علاوہ شری امرناتھ جی یاترا کے احسن انعقاد کے سلسلے میں تیاریوں اور انتظامات کا تفصیلی جائزہ لیا۔ انہوں نے عوام کے لیے ان تقریبات کے پیش نظر تمام ضروری سہولیات کی دستیابی یقینی بنانے کے علاوہ امن قانون کی صورتحال بنائے رکھنے پر زور دیا۔ منوج سنہا نے دونوں مذہبی تقریبات کے سلسلے میں ٹریفک مینجمنٹ کے لیے ایک جامعہ لائحہ اختیار کرنے کی بھی تاکید کی، اور تمام متعلقہ محکموں کے درمیان قریبی تالمیل کی ضرورت اجاگر کی۔ خارجی امور سے متعلق رکن پارلیمان ششی تھرور کی سربراہی والی پارلیمانی قائمہ کمیٹی سرحدی سلامتی اور خارجہ پالیسی سے متعلق اہم امور کا جائزہ لینے کے لیے جموں کشمیر اور لداخ کے دورے پر ہیں۔ یہ کمیٹی 25 جون تک سری نگر، جموں، کرگل اور لداخ کا دورہ کرے گی تاکہ ان خطوں میں سرحدی انتظامات اور سلامتی صورتحال کا برسر موقع جائزہ لیا جا سکے۔ یہ کمیٹی بھارت کے دو طرفہ تعلقات میں حالیہ پیش رفت، سندھ طاس آبی معاہدے کی معطلی اور حدی متارکہ نیز بین الاقوامی سرحد کے متصل سرحد پار سے دہشت گردی کے خطرات کا بھی جائزہ لے رہی ہیں۔ کمیٹی کی توجہ بھارت چین تعلقات اور مشرقی لداخ میں حقیقی کنٹرول لائن کی صورتحال پر بھی مرکوز ہے۔ وزیر اعلی عمر عبداللہ نے جموں کشمیر کے دیہی علاقوں میں رابطہ پروجیکٹوں کی بروق تکمیل یقینی بنانے کی غرض سے متعلقہ محکموں کو ان پروجیکٹوں کی تعمیر میں حائل رکاوٹوں کو فوری طور پر دور کرنے کی ہدایت دی ہے۔ وہ آج اعلی افسروں کی ایک میٹنگ میں پردھان منتری گرامین سڑک یوجنا اور رابطے کے دوسرے پروجیکٹوں پر کام کی پیش رفت کا جائزہ لے رہے تھے۔ وزیر اعلی نے متعلقہ محکموں، نیز عمل آوری ایجنسیوں کو ترقیاتی پروجیکٹوں کا کام پورے معیار کے ساتھ مکمل کرنے کی تاکید کی۔ وزیر تعلیم سکینہ اتو نے طلبہ کی بہبود کو حکومت کی اولین ترجیح قرار دیتے ہوئے کالجوں کو طالب علموں کے لیے قابل رسائی بنانے کی ضرورت پر زور دیا ہے۔ جموں کشمیر کے کالجوں میں جاری داخلہ عمل کا جائزہ لینے کی غرض سے ایک میٹنگ کی صدارت کرتے ہوئے سکینہ اتو نے محکمہ اعلی تعلیم کو ہدایت دی کہ وہ کالجوں میں زیادہ سے زیادہ شاگردوں کا اندراج یقینی بنانے کے لیے گوناگون کورسز متعارف کرنے کے علاوہ تکنیکی اہمیت کے حامل مضامین پڑھانے پر توجہ دیں۔ جموں کشمیر قانون ساز اسمبلی کی عرض داشتوں سے متعلق کمیٹی کی ایک میٹنگ چیئرمین اور ممبر اسمبلی فاروق احمد شاہ کی صدارت میں منعقد ہوئی۔ کمیٹی نے 2 عرض داشتوں پر تفصیلی بحث و تمہیز کے بعد متعلقہ محکموں کو اس سلسلے میں تمام ریکارڈ دستیاب کرانے کے احکامات صادر کیے۔ یہ خبریں آپ آکاشوانی سری نگر سے سن رہے ہیں۔ خبریں آپ آکاشوانی کے موبائل ایپلیکیشن نیوز آن اے آئی آر اور ڈی ٹی ایچ پر بھی سماعت کر سکتے ہیں۔ جموں کشمیر اسٹیٹ حج کمیٹی کی ایک اطلاع کے مطابق حج 2027 کا نوٹیفیکیشن جاری کیا گیا ہے۔ خواہشمند عازمین 20 جولائی تک آن لائن درخواست فارم جمع کر سکتے ہیں۔ یہ فارم www.hajcommittee.gov.in پر دستیاب ہے۔ اس بارے میں جموں کشمیر اسٹیٹ حج کمیٹی کے ایگزیکٹو آفیسر ڈاکٹر شجاعت احمد قریشی نے آکاشوانی نیوز سری نگر سے بات کرتے ہوئے کہا،
3: उसके लिए पासपोर्ट का होना लाजमी है जिसकी वैलिडिटी 31 दिसंबर 2027 तक होनी चाहिए। एक कवर में फैमिली मेंबर्स में 5 आदमी अप्लाई कर सकते हैं। तो मिनिमम एज जो है अभी सऊदी की गाइडलाइंस है उसके हिसाब से 15 साल होनी चाहिए। आखिरी तारीख इंशाल्लाह 20 जुलाई रहेगी 2026। जज ग्राम को कुर्रा के बाद 10 अगस्त तक 1,52,300 रुपए डिपॉजिट करना होगा, यानी जब एप्लीकेशन क्लोज होंगे उसके बाद कुर्रा होगा।
0: इसी दौरान अकलियती उमूर के वजीर किरण रिजिजू ने कल हज पॉलिसी 2027 का ऐलान किया। आज मुहर्रम उल हराम की 7 तारीख है। इस सिलसिले में आज वादी भर के इमाम बारगाहों, मसाजिद और खानकाहों में हुसैनी मजालिस का एहतमाम हो रहा है। कई इलाकों में आजादारी के जुलूस भी बरामद किए जा रहे हैं। हुसैनी मजालिस में अकीदतमंद मरसिया खानी और नवाखानी करके इमाम हुसैन अलैहिस्सलाम और शुहदाए करबला को खराज अकीदत पेश कर रहे हैं। इस दौरान रियाजत टेंक खानियार में योम आशुरा की मुनासिबत से मुनाकिदा एक पुरवकार तकरीब में आशकान अहल बायत रसूल सल्लल्लाहु अलैहि वसल्लम की एक बड़ी तादाद ने शिरकत की। उधर कई मकामात पर रजाकारों की जानिब से सबीलें लगाई गई हैं जहां से राहगीरों को पानी और दीगर मशरूबात पिलाए जा रहे हैं। शेर कश्मीर इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज श्रीनगर ने खून के जदीद तरीन इलाज से मुतालिक एक अहम संगमील हासिल किया है। इदारे में हेमोफैगोसाइटिक लिम्फोहेस्टियोसाइट्स के मोहलिक मर्ज में मुबतला एक हेमटोपोइटिक सिस्टम सेल ट्रांसप्लांटेशन किया गया। इस पेशरफ्त पर शोबा क्लिनिकल हेमाटोलॉजी को मुबारकबाद पेश करते हुए डायरेक्टर सिक्किमस प्रोफेसर डॉक्टर मोहम्मद अशरफ गनाई ने हमारे नुमाइंदे एन ए इशरत से बात करते हुए कहा,
4: ये जो मैचड अनरिलेटेड डोनर वाला प्रोविजन है इसमें हमारी सोसाइटी से लोग रजिस्टर करें ताकि अगर दुनिया में कहीं भी ऐसी जरूरत पड़ेगी किसी पेशेंट को लाइफ थ्रेटनिंग डिजीज हो और हमारा मैरो हमारी सिस्टम सेल उसके काम आ जाए उसकी लाइफ बचाए तो इससे ज्यादा कोई अचीवमेंट नहीं है। पोलैंड से लेके बंदा यहाँ आया और हमारे एक्सपर्ट टीम ने उसका फायदा उठा के एक बच्चे की जान बचाई और वो भी बहुत कम पैसे से स्किम्स फोरफ्रंट में आना चाहता है और ट्रांसप्लांट का सारा सिस्टम नॉट ओनली बोन मैरो किडनी हार्ट लिवर लंग और दूसरे ट्रांसप्लांट में भी आगे इसको इंशाल्लाह 1-2 साल में हम पूरे स्कीम को रोबस्ट बनाएंगे।
0: मरीज के वालिद ने इस कामयाब ट्रांसप्लांटेशन के बारे में इत्मीनान का इजहार करते हुए अपने जज्बात का इजहार कुछ यूं किया।
5: मेरा नाम मोहम्मद अशरफ शेख है। आई एम फ्रॉम सफापुरा म्युनिसिपल। मेरा एक बच्चा है जो HLS में मुबतला था। एक्चुअली मेरे पहले इससे पहले एक बेटी थी, वो भी तकरीबन 40 डेज इधर हॉस्पिटल में रही है, उसको भी यही HLS था। उसकी डेथ हो गई है क्योंकि उस टाइम इतना एडवांस ट्रीटमेंट नहीं था इसका। फिर जब ये दूसरा बच्चा मेरा आया तो ये तकरीबन 12 मंथ्स ठीक था। 12 मंथ्स के बाद मैंने इसका टेस्ट करवाया तो ये भी HLS निकला। फिर मैं बाहर भी गया, हर जगह गया मैं। उसके बाद मैंने रेशमा मैम का नाम सुना है इधर कि वो इसके लिए बहुत काबिल जानी जाती है, तो फिर मैं इनके पास आया। इन्होंने मुझे बहुत सपोर्ट किया और जो पोलैंड का जो डोनर है उसका भी मैं थैंक यू करना चाहता हूँ। शुक्र अल्हम्दुलिल्लाह, शुक्र अल्लाह का, आज तो बच्चा ठीक हो गया है।
0: आकाशवाणी न्यूज श्रीनगर से वाबस्ता एडिटोरियल एग्जीक्यूटिव सुहेल अहमद भट्ट के वालिद नस्बती शेख अब्दुल मजीद आज दोपहर इंतकाल कर गए। वो वादी के मारूफ प्लास्टिक सर्जन डॉक्टर शेख तारिक के वालिद थे। शोबे खबर के सरबराह अशफाक अहमद शाह की सदारत में आज एक ताजियती मीटिंग मुनक़द हुई जिसमें सुहेल अहमद भट्ट के साथ ताजियत का इजहार करते हुए मरहूम की जन्नत नशीनी के लिए दुआ की गई। लवाकिन के मुताबिक ताजियत 3 दिन यानी 25 जून तक उनकी रिहाइशगाह वाका हमजा कॉलोनी लेन नंबर 3 लाल बाजार श्रीनगर में जारी रहेगी। इज्तिमाई फातह खानी जुमेरात 25 जून को सुबह 9:30 बजे उनके आबाई मकबरे पर अंजाम दी जाएगी। नेशनल कॉन्फ्रेंस के सूबाई सदर कश्मीर एडवोकेट शौकत अहमद मीर ने कहा है कि नेशनल कॉन्फ्रेंस सरकार आवाम की बेलोस खदमत जारी रखेगी। श्रीनगर में पार्टी हेडक्वार्टर पर मुनक़िदा एक तकरीब से खिताब करते हुए उन्होंने कहा कि उमर अब्दुल्ला की आवाम दोस्त हुक्मरानी से हमारे मुखालफीन बौखलाहट का शिकार हुए हैं। श्री माता वैष्णो देवी यात्रा ने रवा साल के दौरान एक अहम संगमील तय किया है जहां 22 जून तक माता के दर्शन पर आने वाले श्रद्धालुओं की तादाद ने 50 लाख का हिस्सा पार कर लिया। इस सिलसिले में वैष्णो देवी श्राइन बोर्ड की जानिब से जारी करदा रिलीज के मुताबिक आज तक माता वैष्णो देवी की यात्रा पर आने वालों की असल तादाद 50,70,000 तक पहुंच गई है। खान साहब बड़गाम में सैयद सालेह खान साहब रहमतुल्लाह का 3 रोजा उर्स आज इख्ताम पजीर हुआ। उर्स के आखिरी रोज हजारों अकीदतमंदों ने उनकी दरगाह पर हाजिरी देकर दुरूद अजकार और खतमातुल मौजमात की मजालिस में हिस्सा लिया। وولر کلچرل فورم کی جانب سے گورنمنٹ ہائر سیکنڈری سکول مدھون میں آج ایک محفل مشاعرہ کا انعقاد ہوا. مشاعرے میں علاقے کے درجنوں شعرا نے شرکت کر کے سامعین کو اپنے کلام سے محظوظ کیا. جموں کشمیر کو منشیات کی لانت سے چھٹکارا دلانے کے لیے 100 دنوں پر مشتمل نشہ مکت جموں کشمیر ابھیان کے تحت سرگرمیاں شد و مد سے جاری ہیں. منشیات کے خلاف ایل جی کا پیغام.
2: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ, اس کا ڈرائیونگ لائسنس, کار آدھار نمبر, اس کے آرمس لائسنس, سب کچھ نرست کر دیا جائے گا. اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا. این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی, بینک اکاؤنٹ فریز کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا.
0: اس بدعت پر قابو پانے کے لیے درکار اقدامات اور لوگوں کی ذمہ داریوں کے تعلق سے ایک سینئر لیکچرر گلزار احمد راتھر نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا.
6: میں نوجوانوں سے موٹیوانہ گزارش ہے کہ وہ ان چیزوں کا استعمال نہ کرے, ان چیزوں سے آپ پرہیز کرے. ساتھ میں ریکویسٹ کرتا ہوں اسکول ایجوکیشن ڈپارٹمنٹ کے جو بھی انسٹیٹیوشن ہیں, میں ان سے ریکویسٹ کرتا ہوں, جو ہمارے جو این کشمیر کے پولیس ڈپارٹمنٹ ہیں جو بہت سارے ڈسٹرکٹس میں کام کرتے ہیں, میں ان سے ریکویسٹ کرتا ہوں کہ ان کی پولیسنگ سے اور ایجوکیشن انسٹیٹیوشن کے انٹروینشن سے, جو ہمارے ریلیجیس اسکالرس ہیں میں ان سے بھی ریکویسٹ کرتا ہوں کہ ان کے انٹروینشن سے جب ہم نہیں کریں گے تو آئی ایم شیور کہ ان شاء اللہ ہم اس سے نجات پا ہی لیں.
0: آخر پر موسم. محکمہ موسمیات کے مطابق جموں کشمیر میں اگلے 24 گھنٹوں کے دوران گرج چمک کے ساتھ ہلکی بارش کا امکان ہے. سری نگر میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 29.5 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 14.4 ڈگری سیلسیس ریکارڈ کیا گیا. جموں میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 31 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 23.2 ڈگری سیلسیس درج کیا گیا. سری نگر میں کل طلوع آفتاب صبح 5:21 اور غروب آفتاب شام 7:46 پر ہوگا. اس کے ساتھ ہی خبرنامہ ختم ہوا. اجازت دیجیے, خدا حافظ.
7: سمعین آداب, آج کا تبصرہ لیے میں شبیر الزماں. ایران اور امریکہ کے درمیان سوئٹزرلینڈ میں حالیہ جنگ بندی کے بعد قطر اور پاکستان کی ثالثی میں بات چیت کا پہلا دور خوش اسلوبی سے اختتام پذیر ہوا ہے. بھارت سمیت عالمی معیشت اور عالمی امن کے لیے بات چیت کا یہ دور امید افزا رہا ہے. اس سے پہلے دونوں ملکوں نے طویل سفارتکاری کے بعد جس میں سالسوں کا کلیدی رول رہا 107 روزہ جنگ کے خاتمے کے لیے